वही है मॉर्निंग शो का कि हम आपके लिए मतलब कुछ न्यूज़ अपडेट्स वगैरह लेकर आई हूँ वो शामिल करूँगी. इसके साथ ही आपकी कॉल्स वगैरह होंगी, आपके मैसेजेस होंगे. एक टॉपिक मैं अभी आपको थोड़ी देर के बाद दूंगी, उस पर आप अपना इजहार ख्याल कर सकेंगे, आप उसके बारे में बता सकेंगे. ऐसे ही मतलब लाइट सा हमारा क्वेश्चन होता है. अच्छा, कुछ लोग ये भी पूछ रहे हैं कि पहले तो आप जो है ना क्वेश्चन रखा करती थी थोड़े से, जैसे जिसमें सोशल इशूज़ होते थे और ये होता था वो होता था, अब वो नहीं है. तो वजह उसकी यही है कि वो शो का जो फॉर्मेट था, मतलब डियर ज़िंदगी की खासतौर पे अगर हम बात करें तो बिल्कुल डिफरेंट था. वो बिल्कुल अलग एक तरीका होता था. उसमें हम अलग अलग दिन अलग अलग हमने टॉपिक्स रखे हुए थे कि एक आज हम इस पे बात करेंगे, कल हम उस पे बात करेंगे, तो इस तरह का सिलसिला था. लेकिन अब ये है कि ये मॉर्निंग शो है और मॉर्निंग में लोगों का इतना दिमाग नहीं चल रहा होता कि वो सोशल इशूज़ और फैमिली इशूज़ और इन सब चीज़ों को जो है ना बहुत ही गहराई में जाके देखेंगे. अभी तो बंदा उठा उठा होता है ना, मतलब अभी तो आंखें भी सही तरह से नहीं खुली होती. तो इसलिए मॉर्निंग में थोड़ा सा लाइट मूड और इस तरह के बिल्कुल ऐसे जिस पे ज़्यादा सोचना ना पड़े, बंदा ज़रा आराम से जवाब दे दे, तो उस तरह के क्वेश्चंस रखे जाते हैं. तो इसलिए मतलब रीज़न ये है कि हम आपको बिल्कुल डीप थॉट्स में लेकर नहीं जा रहे कि आप कहीं दोबारा ना सो जाएं, बल्कि हम कोशिश ये करें कि आपके दिमाग को जगाएं, थोड़ा सा हल्का फुल्का कुछ माहौल रखें ताकि आपका जो दिमाग है ना वो जाग जाए अच्छी तरीके से, चाकू चौबंद हो जाए और पूरे दिन के काम के लिए आप ईजिली प्रिपेयर हो जाएँ. तो ये होता है. फिर जी आ जाते हैं आज की तहरीर की तरफ. और आज बहुत ही अच्छी और बहुत ही मतलब ज़रूरी चीज़ है जो कि मुझे लगता है कि हमें समझनी चाहिए और समझ के जो है हमें इस तरह से ये अमल करना चाहिए ताकि हम असल जो डिमांड है हमसे वो हम पूरी कर सकें. तो आज हम बात करेंगे कि नमाज पढ़ना काफ़ी है या नमाज कायम करना ज़रूरी है. क्या हमने कभी ख़ुद से ये सवाल किया है कि कुरान मजीद में अल्लाह ताला ने बार बार नमाज पढ़ो नहीं बल्कि नमाज कायम करो क्यों फरमाया? अगर मकसद सिर्फ 5 वक्त की नमाज अदा करना होता तो कुरान में अकीमुस सलात यानी नमाज कायम करो का हुक्म बार बार क्यों दोहराया जाता? क्या नमाज सिर्फ चंद मिनट की इबादत है या एक ऐसा निज़ाम है जो इंसान के दिल, किरदार, घर, माशरे और पूरी उम्मत को बदलने की सलाहियत रखता है? और एक सवाल हम सब के लिए, अगर हमारी मस्जिदें नमाजियों से भरी हों लेकिन हमारे घरों में सुकून ना हो, हमारे बाज़ारों में दयानत ना हो, हमारे ताल्लुकात में रहम ना हो और हमारी उम्मत फ़िरकों और नफ़रतों में तकसीम हो, तो क्या हमें ये नहीं सोचना चाहिए कि कहीं हम नमाज तो पढ़ रहे हैं मगर नमाज कायम नहीं कर रहे? नमाज पढ़ना यकीनन अल्लाह का फ़र्ज़ अदा करना है. वज़ू करना, क़िबला रुख खड़े होना, रुको और सुजूद करना और नमाज मुकम्मल कर लेना अजीम इबादत है. लेकिन नमाज कायम करना इससे कई ज़्यादा वसी मफहूम रखता है. अकामत नमाज का मतलब यह है कि नमाज सिर्फ हमारे ज़बान या जिस्म तक महदूद ना रहे बल्कि हमारी पूरी ज़िंदगी पर असरअंदाज हो. नमाज वक्त की पाबंदी सिखाए, नमाज अल्लाह से ताल्लुक़ मजबूत करे, नमाज अखलाक को मजबूत करे सवारे. नमाज हमें जुल्म, झूठ, गीबत और तकब्बुर से रोके. नमाज हमारे घरों में सुकून और मोहब्बत पैदा करे. नमाज उम्मत को एक जिस्म की तरह जोड़ दे. इसीलिए कुरान ने सिर्फ नमाज अदा करने का हुक्म नहीं दिया बल्कि उसे कायम करने का हुक्म दिया है. बस औकात हम नमाज को सिर्फ मस्जिद या जाय नमाज तक महदूद कर देते हैं. लेकिन सहाबा कराम की ज़िंदगी देखें, उनकी नमाज सिर्फ सजदों में नज़र नहीं आती थी, वो उनके कारोबार में भी थी, उनकी गुफ्तगू में भी थी, उनके इंसाफ में भी थी, उनके रहम में भी थी, उनके वादों की पाबंदी में भी थी. इसलिए दुनिया ने इस्लाम को सिर्फ किताबों से नहीं बल्कि मुसलमानों के किरदार से पहचाना. अब एक लम्हे के लिए जमात की नमाज का मंजर जहन में लाएं. कोई अमीर है, कोई गरीब है, कोई किसी मुल्क से आया है, कोई किसी ज़बान का बोलने वाला है, लेकिन अजान होते ही सब एक सिफ में खड़े हो जाते हैं. ना लिबास की बढ़तरी, ना रंग की, ना नस्ल की, ना दौलत की, सिर्फ एक रब, एक किबला, एक इमाम. ये सिर्फ इबादत नहीं, ये उम्मत के इत्तेहाद का अमली ऐलान है. इसीलिए नमाज इख्तलाफात ख़त्म करने और दिलों को जोड़ने का ज़रिया बनती है. अगर हम दिन में 5 मरतबा एक सिफ में खड़े होकर भी एक दूसरे से नफ़रत करें,
ایک دوسرے کو حقیر سمجھیں یا معمولی اختلافات پر امت کو تقسیم کریں تو ہمیں اپنے آپ سے سوال کرنا چاہیے کہ ہم نے نماز کی روح کو کتنا سمجھا ہے. یہ ایک سوال اور بھی پیدا ہوتا ہے کہ اگر میں خود نماز پڑھتا ہوں لیکن بچے نماز سے دور ہیں, گھر والے نماز سے غافل ہیں, دوست اللہ کو بھول رہے ہیں, تو کیا ہماری کوئی ذمہ داری نہیں؟ قرآن ہمیں صرف اپنی اصلاح کا حکم نہیں دیتا بلکہ اللہ تعالیٰ فرماتے ہیں کہ اپنے گھر والوں کو نماز کا حکم دو اور خود بھی اس پر ثابت قدم رہو. اس کا مطلب یہ ہے کہ اقامت نماز کا آغاز اپنے گھر سے ہوتا ہے. لیکن یہاں ایک بہت ہی اہم نقطہ ہے. آج ہماری ایک بہت بڑی غلطی یہ ہے کہ ہم سمجھتے ہیں کہ نماز کی دعوت کا مطلب صرف ڈانٹ دینا ہے, نماز پڑھو, تم کیوں نماز نہیں پڑھتے, تم گناہ گار ہو. لیکن کیا رسول اللہ صلی اللہ علیہ وسلم کا یہی طریقہ تھا؟ نہیں. آپ صلی اللہ علیہ وسلم نے دل جیتے تھے, آپ صلی اللہ علیہ وسلم نے محبت دی تھی, آپ صلی اللہ علیہ وسلم نے آسانی پیدا کی تھی, آپ صلی اللہ علیہ وسلم نے امید دلائی تھی. اگر ایک بچہ نماز نہیں پڑھ رہا تو کیا ہر وقت غصہ کرنا ہی حل ہے؟ یا پہلے اس کے دل میں اللہ کی محبت پیدا کی جائے. اگر بچے اللہ کو صرف سزا دینے والا سمجھیں گے, اگر ہر وقت دین کو ڈانٹ کے ساتھ جوڑ دیا جائے تو ممکن ہے وہ نماز سے اور دور ہو جائے. لیکن اگر انہیں بتایا جائے کہ اللہ تم سے محبت کرتا ہے, اللہ تمہاری دعائیں سنتا ہے, تمہاری پرواہ کرتا ہے, نماز اللہ سے ملاقات کا وقت ہے, نماز سکون ہے, نماز اللہ کے قریب ہونے کا ذریعہ ہے, تو بچہ نماز کو بوجھ نہیں سمجھے گا بلکہ محبت سے اپنائے گا. قرآن ہمیں صرف دعوت دینے کا نہیں بلکہ حکمت کے ساتھ دعوت دینے کا حکم دیتا ہے. اس کے چند اصول ہیں. پہلا اصول نرمی ہے, کیونکہ نرمی وہ چیز ہے جو سخت دل کو بھی بدل سکتی ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس چیز میں نرمی ہوتی ہے وہ اسے خوبصورت بنا دیتی ہے. غصہ وقتی طور پہ کسی کو جھکا سکتا ہے لیکن محبت ہمیشہ کے لیے دل جیت لیتی ہے. پھر دوسرا اصول یہ ہے کہ اگر ہماری زبان نماز کا دعوت دے رہی ہے تو ہمارا اخلاق اگر خراب ہے تو ہماری دعوت کمزور ہو جائے گی. لوگ ہماری بات سے پہلے ہمارے کردار کو دیکھتے ہیں, ہماری دیانت, ہماری سچائی, ہماری عاجزی, ہمارا صبر, یہ سب خاموش دعوتیں ہیں. کئی مرتبہ ایک اچھا کردار وہ کام کر دیتا ہے جو ہزار تقریریں نہیں کر سکتی. پھر تیسرا اصول یہ ہے کہ دین کو مشکل بنا کے پیش نہ کریں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ آسانی پیدا کرو, سختی نہ کرو, خوشخبری دو, نفرت نہ دلاؤ. یہی حضور اکرم صلی اللہ علیہ وسلم کا طریقہ ہے. چوتھا اصول دعا. ہم صرف سمجھا سکتے ہیں, ہدایت اللہ دیتا ہے, اس لیے اپنے بچوں, اپنے شریک حیات, اپنے والدین اور اپنے دوستوں کے لیے دعا کریں. حضرت نوح علیہ السلام نے تبلیغ کی, حضرت ابراہیم علیہ السلام نے دعا کی, رسول اللہ صلی اللہ علیہ وسلم نے طائف والوں کے لیے بھی بد دعا نہیں کی بلکہ ان کے لیے ہدایت مانگی. ہم اکثر چاہتے ہیں کہ لوگ ہماری بات مان لیں, لیکن سوال یہ ہے کہ کیا ہمارے اندر ایسی کشش ہے کہ لوگ ہمیں دیکھ کر دین کے قریب آئیں؟ کیا ہماری نماز کے بعد ہمارا اخلاق بہتر ہوتا ہے؟ کیا ہم لوگوں کے لیے آسانی پیدا کرتے ہیں؟ کیا ہم معاف کرنا جانتے ہیں؟ کیا ہم جھوٹ سے بچتے ہیں؟ کیا ہم وعدہ پورا کرتے ہیں؟ اگر ہماری نماز ہمیں بہتر انسان نہیں بنا رہی تو ہمیں نماز کی روح پر غور کرنے کی ضرورت ہے. اقامت نماز صرف مسجد آباد کرنا نہیں بلکہ دل آباد کرنا ہے, گھر آباد کرنا ہے, رشتے آباد کرنا ہے, معاشرہ آباد کرنا ہے, ایسی امت بنانا ہے جسے دیکھ کر لوگ کہیں یہ وہ لوگ ہیں جن کی نماز نے انہیں بہترین انسان بنا دیا. اللہ تعالیٰ فرماتے ہیں کہ بے شک نماز بے حیائی اور برے کاموں سے روکتی ہے, اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میں سے سب سے بہتر وہ ہے جس کے اخلاق سب سے بہتر ہوں. گویا نماز اور بہترین اخلاق ایک دوسرے سے جدا نہیں ہے. تو چلیں آج مل کے یہ عہد کرتے ہیں کہ ہم صرف نماز پڑھنے والے نہیں بلکہ نماز قائم کرنے والے بنیں گے, اپنی ذات میں, اپنے گھروں میں, اپنے بچوں کی تربیت میں, اپنے کردار میں, اپنی دعوت میں اور اپنی امت کے اتحاد میں. اللہ تعالیٰ ہمیں ان لوگوں میں شامل فرمائے جن کے بارے میں یہ کہا گیا ہے کہ وہ لوگ ہیں اگر انہیں زمین میں اختیار دیں تو وہ نماز قائم کرتے ہیں. انشاءاللہ, آمین رب العالمین. جی, تو ابھی کچھ دن پہلے میں نے کہیں پہ یہ بات سنی کہ نماز
پڑھنے کا تو حکم ہی نہیں ہے بلکہ نماز قائم کر

0: قرآن اس پر غور کرتا آیا ہے یہ سوال کوئی نیا سوال نہیں انبیاء اکرام کی دعوت کے مقابلے میں بھی یہی بنیادی سوالات اٹھائے جاتے رہے اور آج کے دور میں بھی ملحدین اور ایتھسٹ کی جانب سے اٹھائے جانے والی اکثر و بیشتر گفتگو اسی نکتے کے گرد گھومتی ہے سامنے کرام جب ہم اپنے ارد گرد کی دنیا کو دیکھتے ہیں تو ایک عجیب نظم اور ترتیب نظر آتی ہے یہ مائکروفون یہ کیمرہ یہ روشنی یہ عمارت یہ سڑکیں یہ گاڑیاں یہ موبائل فون کیا ان میں سے کوئی چیز خود بخود وجود میں آ گئی نہیں ہر چیز کے پیچھے ایک بنانے والا ہے اگر کوئی شخص آپ کے سامنے ایک خوبصورت گھڑی رکھ دے اور کہے کہ یہ گھڑی کسی نے نہیں بنائی بلکہ لوہے کے ٹکڑے خود بخود جمع ہو گئے اور گھڑی بن گئی تو آپ شاید اس بات پر مسکرا دیں کیونکہ عقل فوراً فیصلہ کرتی ہے کہ جہاں ترتیب ہے وہاں ترتیب دینے والا بھی ہوگا جہاں نظام ہے وہاں نظام قائم کرنے والا بھی ہوگا جہاں تخلیق ہے وہاں خالق بھی ہوگا اب سامعین کرام یہاں ایک سوال پیدا ہوتا ہے اگر ہم کہتے ہیں کہ ہر بنائی ہوئی چیز کا کوئی بنانے والا ہے تو پھر خالق کو کس نے بنایا یہی وہ سوال ہے جو ایتھیسٹ کی جانب سے بار بار دہرایا جاتا ہے اور بظاہر سوال بہت منطقی معلوم ہوتا ہے لیکن حقیقت میں اس سوال کو سمجھنے کے لیے پہلے ہمیں یہ سمجھنا بھی ہوگا کہ ہم خالق سے مراد کیا لیتے ہیں قرآن کریم جب اللہ کا تعارف کراتا ہے تو اس کو ایسی ہستی کے طور پر پیش کرتا ہے جو ہر چیز کی ابتدا سے پہلے بھی موجود تھی سورہ اخلاص میں اللہ تعالیٰ فرماتا ہے اللہ الصمد لم یلد ولم یولد اللہ بے نیاز ہے نہ وہ کسی کا باپ ہے اور نہ کسی سے پیدا ہوا ہے گویا قرآن کا بنیادی تصور ہی یہ ہے کہ اللہ تعالیٰ کسی کا پیدا کیا ہوا نہیں بلکہ وہ خود تمام مخلوقات کا پیدا کرنے والا ہے یہاں ایک بہت اہم نقطہ سمجھنے کی ضرورت ہے ہم یہ نہیں کہتے کہ ہر چیز کا کوئی خالق ہوتا ہے بلکہ ہم یہ کہتے ہیں کہ ہر وہ چیز جو وجود میں آئی ہے جس کی ابتدا ہوئی ہے اس کی کوئی وجہ اور سبب ضرور ہوتا ہے یہ فرق بہت اہم ہے کیونکہ اگر ہم یہ کہیں کہ ہر چیز کا خالق ہونا ضروری ہے تو پھر یہ سوال پیدا ہوگا کہ خالق کا خالق کون ہے پھر اس کے خالق کا خالق کون ہے پھر اس کے بعد کون اور یہ سلسلہ کبھی ختم نہیں ہوگا فلسفے کی زبان میں اسے انفینٹ ریگریس یعنی لامتناہی سلسلہ کہا جاتا ہے عقل یہ قبول نہیں کرتی کہ اسباب کا سلسلہ بغیر کسی ابتدائی نقطے کے ہمیشہ چلتا رہے لہذا کسی نہ کسی مقام پر ایک ایسی ہستی کا ہونا ضروری ہے جو خود کسی کی محتاج نہ ہو جو خود کسی کی پیدا کردہ نہ ہو جو خود ابتدا اور انتہا سے ماورا ہو اور یہی وہ ہستی ہے جسے قرآن اللہ کہتا ہے سامعین کرام قرآن کریم انسان کو بار بار کائنات پر غور کرنے کی دعوت دیتا ہے آسمان کی وسعتوں پر غور کرو زمین کی ساخت پر غور کرو رات اور دن کے نظام پر غور کرو اپنی تخلیق پر غور کرو وفی انفسکم افلا تبصرون اور پھر سوچو کیا یہ سب کچھ محض اتفاق ہے اللہ تعالیٰ فرماتا ہے ام خلقوا من غیر شیء ام هم الخالقون کیا وہ بغیر کسی چیز کے پیدا ہو گئے ہیں یا وہ خود اپنے خالق ہیں یہ آیت دراصل عقل کو خبردار کرتی ہے کہ کیا کوئی چیز خود اپنی تخلیق کر سکتی ہے اگر کوئی چیز خود کو پیدا کرتی ہے تو اس کا مطلب یہ ہوگا کہ وہ پیدا ہونے سے پہلے بھی موجود تھی اور پیدا ہونے کے بعد بھی اور یہ ایک واضح عقلی تضاد ہے اسی لیے قرآن انسان کو یہ سوچنے کی دعوت دیتا ہے کہ کائنات خود اپنی خالق نہیں ہو سکتی اس کے پیچھے ایک حکیم قادر اور علیم ہستی کا ہونا ضروری ہے سامعین کرام آج سائنس بھی ہمیں بتاتی ہے کہ کائنات ہمیشہ سے موجود نہیں تھی کائنات کی ایک ابتدا ہے وقت مادہ توانائی اور خلا سب کی ایک شروعات ہے और जब शुरुआत है तो सवाल पैदा होता है कि इस शुरुआत का सबब क्या है, वो कौन है जो वक्त से पहले मौजूद था, वो कौन है जो मादे का मोहताज नहीं, वो कौन है जो खुद किसी कानून का पाबंद नहीं बल्कि तमाम कवानीन का खालिक है। कुरान इस सवाल का जवाब देता है, वल अव्वल वल आखिर, वही अव्वल है और वही आखिर है, यानी वो हर चीज़ से पहले भी था, वो हर चीज़ के बाद भी होगा। सबरी करम, यही ईमान की बुनियाद है और अकल, फितरत, मुशाहदा सब उसी ईमान और उसी वही की तरफ हमें रहनुमाई करते हैं कि ये कायनात खुद ब खुद वजूद में नहीं आ सकती और नहीं खुद अपने खालिक हो सकती है, बल्कि इसके पीछे एक अजीम, हकीम और कादर मुतलक खालिक मौजूद है। सभी निकराम प्रोग्राम के इस मरहले में एक छोटा सा वक्फा लेते हैं, वक्फे के बाद दोबारा मुलाकात होती है, जुड़े रहिए हमारे साथ।
1: कुरान को समझने के लिए आसान कर दिया गया है, अलबत्ता हर शख्स अपनी समझ और तलब के मुताबिक इससे फैज हासिल करता है, मगर जो भी कुरान की सोहबत में बैठे वो खाली हाथ नहीं लौटता। इंसान इस नूरे हिदायत से मरहला बा मरहला कुछ ना कुछ हासिल करता रहता है, यहाँ तक के वो ऐसे मानी और हकाइक तक पहुँच जाता है जो अकलों को हैरत में डाल देते हैं। तिलावत, तदब्बुर और फहमे कुरान के एक खूबसूरत सफर में शामिल हो जाइए तलहा अशरफुज़मान के साथ, प्रोग्राम तहफीमुल कुरान।
0: वेलकम बैक सामीन, एक मरतबा फिर आप सबको खुश आमदीद प्रोग्राम में तफहीमुल कुरान के आज के हलके में, जहां हमारी गुफ्तगू हो रही है इन्फिनिट रिग्रेस के हवाले से कि अगर अल्लाह ने सब कुछ पैदा किया है तो अल्लाह की ज़ात जो है उसकी क्या तारीफ है, उसकी क्या डेफिनेशन है। इस सिलसिले में हमने सूरह अल-इख़लास की आयात से हमारे प्रोग्राम का आगाज़ किया था, और वैसे ये फ़लसफे की एक बहुत बड़ी बहस से जुड़ा हुआ सवाल है, और इन्फिनिट रिग्रेस के हवाले से जैसे कि हमने इसकी तारीफ भी पेश की, खुलासा इसका ये है कि लामुतनाही सिलसिले असबाब जिसको अकल खुद बातिल कहती है, यानी अकल ये कबूल नहीं करती कि असबाब का सिलसिला बग़ैर किसी इब्तदाई नुक्ते के हमेशा चलता रहे। किसी न किसी मकाम पर एक ऐसी हस्ती का होना ज़रूरी है जो ख़ुद किसी की मोहताज न हो, जो ख़ुद किसी की पैदा करदा न हो, जो ख़ुद इब्तिदा और इंतहा से मावरा हो, और यही वो हस्ती है जिसे कुरान अल्लाह कहता है। अब इन्फिनिट रिग्रेस को सामने कराम आसान अंदाज में एक मिसाल से हम आपको समझाने की कोशिश करते हैं। फ़र्ज़ कीजिए एक फ़ौजी खड़ा है और उसे गोली चलानी है, लेकिन वो कहता है मैं तब गोली चलाऊंगा जब मेरा अफसर इजाज़त देगा। अफसर कहता है मैं तब इजाज़त दूंगा जब मेरा अफसर इजाज़त देगा। फिर उसका अफसर भी अपने अफसर से इजाज़त मांगता है, और वो भी अपने ऊपर वाले से, और फिर वो भी, और फिर वो भी। अगर ये सिलसिला इसी तरह चलता रहे और कभी ख़त्म ही ना हो तो बताइए क्या वो फ़ौजी कभी गोली चला सकेगा? बिल्कुल नहीं, क्योंकि इजाज़त का सिलसिला कभी मुकम्मल ही नहीं होगा। अब यही मिसाल कायनात पर लागू कीजिए। अगर हम कहें कि हर खालिक का एक और खालिक है, फिर उस खालिक का भी एक खालिक है, फिर उस खालिक का भी एक खालिक है, माज़ल्ला, और ये सिलसिला हमेशा से चल रहा है, तो फिर सवाल पैदा होता है पहली तख्लीक कब हुई, कायनात वजूद में कैसे आई? क्योंकि अगर हर मरहले पर एक और खालिक का इंतज़ार करना पड़े तो फिर तख्लीक का अमल कभी शुरू ही नहीं हो सकता। लिहाजा अकल ये तकाजा करती है कि सिलसिले के आगाज़ में एक ऐसी हस्ती हो जो ख़ुद किसी की पैदा की हुई ना हो, जो ख़ुद किसी सबब की मोहताज ना हो, जो ख़ुद इब्तिदा और इंतहा से मावरा हो। कुरान करीम की मुख्तसर तरीन सूरतों में से एक है सूरह इखलास। इसके अंदर तौहीद का पूरा फ़लसफ़ा समो दिया गया है। इरशाद खुदावंदी है, अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد। यहाँ एक ऐसा जुमला है जो इस पूरी बहस का फैसला कर देता है, लम यलिद वलम यूलद, न वो किसी का बाप है और न किसी से पैदा हुआ है। تو یہ آیت صرف ایک عقیدہ بیان نہیں کر رہی بلکہ ایک عظیم عقلی حقیقت بھی بیان کر رہی ہے۔

0: आप सुन रहे हैं स्टोरीज ऑफ प्रॉफिट्स आरजे महविश के साथ ओनली ऑन एफएम 107।
1: हजरत इब्राहिम अलैहिस्सलाम के पैगाम को जब कौम ने मुस्तरद किया तो उन्होंने आपके खिलाफ शदीद मुखालफत शुरू की। हजरत इब्राहिम अलैहिस्सलाम के वालिद आज़र ने भी आपकी दावत को तस्लीम नहीं किया और आपके साथ दुश्मनी इख्तियार की। कौम के लोग आपकी बातों को समझने के बजाय आपकी मुखालफत करने लगे। हजरत इब्राहिम अलैहिस्सलाम ने जब अपनी कौम को अल्लाह की इबादत की दावत दी तो उन्होंने आपको धमकियां दी और आपको शहर से बाहर निकालने की धमकी दी। हजरत इब्राहिम अलैहिस्सलाम ने अपनी कौम के शदीद रद्द अमल को अल्लाह की रजा के लिए बर्दाश्त किया और हमेशा अल्लाह के रास्ते पर साबित कदम रहे। आपने कौम के लोगों को समझाने की कोशिश की कि अल्लाह ही हर चीज का खालिक और मालिक है और वो ही इबादत के लायक है। हजरत इब्राहिम अलैहिस्सलाम की जद्दोजहद और साबित कदमी ने उनके ईमान को मज़ीद पुख्ता किया। हजरत इब्राहिम अलैहिस्सलाम की कौम की मुखालफत और उनके पैगाम को रद्द करने के बाद हजरत इब्राहिम अलैहिस्सलाम ने अल्लाह की रजा के लिए अपने शहर को छोड़ने का फैसला किया। अल्लाह ने हजरत इब्राहिम अलैहिस्सलाम को हिजरत करने का हुक्म दिया और आपने इस पर अमल किया। हजरत इब्राहिम अलैहिस्सलाम का ये सफर ना सिर्फ एक जिस्मानी सफर था बल्कि एक रूहानी सफर भी था, जहां आपने अल्लाह के रास्ते पे चलने के लिए अपनी जिंदगी को वक्फ कर दिया। आपने अपने अहले अयाल के साथ हिजरत की और एक नए इलाके में सकूनत इख्तियार की। हजरत इब्राहिम अलैहिस्सलाम की हिजरत एक अलामत थी कि अल्लाह के रास्ते पे चलना हमेशा आसान नहीं होता, लेकिन अल्लाह के हुक्म को कबूल करना और उस पे अमल करना ही कामयाबी की राह है। हजरत इब्राहिम अलैहिस्सलाम की दुआओं में अल्लाह की रजा और कौम की हिदायत की कोशिशें शामिल थी। जब हजरत इब्राहिम अलैहिस्सलाम ने अपने इलाके को छोड़ा तो उन्होंने अल्लाह से दुआ की, अल्लाह मेरी मदद फरमा, मैं तेरी ही राह में सफर कर रहा हूँ और मेरी कौम को हिदायत दे। हजरत इब्राहिम अलैहिस्सलाम की दुआएं अल्लाह के साथ गहरी वाबस्तगी को जाहिर करती हैं और ये भी बताती हैं कि अल्लाह की रजा के लिए अपनी कुर्बानियां देना एक पैगंबर का फर्ज होता है। हजरत इब्राहिम अलैहिस्सलाम ने अपनी नबूवत की जिंदगी में बेशुमार कुर्बानियां दी। उन्होंने कौम की मुखालफत और तकालीफ का सामना किया, लेकिन अल्लाह के रास्ते पे चलते हुए कभी पीछे नहीं हटे। हजरत इब्राहिम अलैहिस्सलाम की कुर्बानियां ना सिर्फ उनकी नबूवत का हिस्सा थी बल्कि तमाम इंसानियत के लिए एक सबक है कि ईमान की राह में मुश्किलात और तकालीफ के बावजूद अल्लाह पे भरोसा और उसकी रजा की कोशिश करना जरूरी है। हजरत इब्राहिम अलैहिस्सलाम की कहानी में मेरा सबसे जो खुद पसंदीदा पार्ट है वो ये है कि हजरत इब्राहिम अलैहिस्सलाम ने अल्लाह को अपनी जहानत और फहम से पहचाना था। उनको अल्लाह की तरफ से बेपनाह जहानत अता हुई थी और यही जहानत अल्लाह के बारे में सच्चाई तक पहुंचाने में मददगार भी साबित हुई। हजरत इब्राहिम अलैहिस्सलाम की जिंदगी में अल्लाह की पहचान का एक खास मकाम है क्योंकि आपने अल्लाह की हकीकत को समझने के लिए ना सिर्फ अक्लो फहम को इस्तेमाल किया बल्कि दिलो दिमाग की गहराइयों में जाकर गौर फिक्र किया। हजरत इब्राहिम अलैहिस्सलाम ने बचपन ही से अल्लाह की हकीकत की जस्तजू शुरू कर दी थी। आपका जहन इस बात पे सवालात उठाता था कि जो बुत हैं जिनकी इबादत लोग करते हैं ये क्यों हैं और इनका क्या फायदा है। हजरत इब्राहिम अलैहिस्सलाम के वालिद आज़र जो कि बुतों के पुजारी थे और अपनी कौम के साथ बुतों की इबादत में मशगूल थे, अगर हजरत इब्राहिम अलैहिस्सलाम ने बचपन में ही महसूस कर लिया था कि ये बुत बेजान है, इनमें किसी किस्म की कोई ताकत नहीं। हजरत इब्राहिम अलैहिस्सलाम की जहानत का अंदाजा हमें उस वक्त होता है जब आपने अपनी कौम और अपने वालिद से सवाल किया, ये बुत किस काम के हैं, ये कैसे खुदा हो सकते हैं जब इनमें खुद की हिफाजत करने की ताकत नहीं। ये सवालात हजरत इब्राहिम अलैहिस्सलाम की फितरी जहानत और अल्लाह की हकीकत को समझने की ख्वाहिश को जाहिर करता है। यकीनन वो वाकया हम सबने सुना हुआ है जब इनकी कौम एक मेले पे गई اور حضرت ابراہیم علیہ السلام اپنی بیماری کا بہانہ بنا کے پیچھے رہ گئے, اور ان کے قوم کے جاتے ہی حضرت ابراہیم نے تمام بتوں کو سوائے ایک بڑے بت کے توڑ ڈالا اور کلہاڑا اس بڑے بت کے ہاتھ میں رکھ دیا. جب ان کی قوم میلے سے واپس لوٹی اور انہوں نے یہ حال دیکھا, یہ سارے بت گرے پڑے ہیں, ٹوٹ گئے ہیں, تو انہوں نے اپنے گاؤں میں اپنے علاقے میں یہ سوال کیا کہ کس نے کیا ہے. یہ لوگوں نے اندازہ لگایا کہ گاؤں میں ایک ہی لڑکا باقی تھا جو حضرت ابراہیم تھے. ان کو بلایا گیا, ان سے سوال کیا گیا کہ کیا یہ تم نے کیا ہے. جواب میں انہوں نے بہت ہی عقل مندی سے بھرپور, حکمت سے بھرپور جواب دیا. انہوں نے کہا کہ آپ لوگ اس بڑے بت سے کیوں نہیں پوچھتے جس کے ہاتھ میں ایک کلہاڑا ہے. لوگوں نے جواب دیا کہ یہ کیسے کر سکتا ہے, اس کے تو اختیار میں نہیں. اس پہ آگے سے حضرت ابراہیم علیہ السلام نے کہا کہ جب آپ لوگ یہ جانتے ہیں کہ اس کے اختیار میں کچھ نہیں, تو پھر بھی اس کی پوجا کرتے ہیں, پھر بھی اس کی عبادت کرتے ہیں. یہ واقعہ حضرت ابراہیم علیہ السلام کی انٹیلیجنس کو ظاہر کرتا ہے, اور ہمیں یہ احساس دلاتا ہے کہ حضرت ابراہیم علیہ السلام نے اللہ کو ایسے ہی نہیں پہچانا, بلکہ انہوں نے باقاعدہ حکمت کے ساتھ, عقل مندی کے ساتھ, لاجیکل ریزننگ اور انٹیلیجنس کا استعمال کرتے ہوئے اللہ تعالیٰ کی ذات کو پہچانا اور دوسروں کے سامنے بھی اسی طرح سے اللہ کے تصور کو پیش کیا. حضرت ابراہیم علیہ السلام کی ذہانت اور اللہ کی پہچان کا ایک اور پہلو یہ تھا کہ آپ قدرت کے نشانات پہ غور و فکر کرتے تھے. حضرت ابراہیم علیہ السلام نے اللہ کی موجودگی کو اپنی عقل کے ذریعے سمجھنے کی کوشش کی اور یہ سوچا کہ اللہ کی حقیقت کو کیسے پہچانا جا سکتا ہے. آپ نے اپنی قوم کو توحید کی دعوت دیتے ہوئے فرمایا, میں نے آسمانوں اور زمین کی تخلیق پہ غور کیا اور یہ سب اللہ کی طاقت کی نشانیاں ہیں. حضرت ابراہیم علیہ السلام کا یہ طرز فکر ایک گہری ذہانت کو ظاہر کرتا ہے. آپ نے قدرت کی نشانیوں میں اللہ کی عظمت اور قدرت کو دیکھا اور انہی نشانیوں سے اللہ کی حقیقت کو پہچانا. آپ نے زمین, آسمان, سورج, چاند اور ستاروں کے بارے میں غور کیا اور یہ نتیجہ نکالا کہ ان تمام چیزوں کا ایک خالق ہے اور وہ خالق اللہ ہی ہے. حضرت ابراہیم علیہ السلام کی ذہانت اس بات سے بھی ظاہر ہوتی ہے کہ آپ نے اپنی خدا کی حقیقت کو نہ صرف اپنے دل سے بلکہ اپنی عقل سے تسلیم کیا. حضرت ابراہیم علیہ السلام نے سورج, چاند اور ستاروں کی عبادت کرنے والے لوگوں کو سمجھایا کہ یہ سب چیزیں اللہ کی تخلیق ہیں اور ان کی عبادت کرنا درست نہیں. آپ نے جب سورج کو غروب ہوتے دیکھا تو فرمایا, یہ خدا نہیں ہو سکتا کیونکہ یہ غروب ہو جاتا ہے. پھر آپ نے چاند اور ستاروں کو دیکھ کے کہا کہ وہ بھی خدا نہیں ہو سکتے کیونکہ یہ سب تغیر پذیر ہیں. حضرت ابراہیم علیہ السلام کی بات عقل اور دانش کی ایک بلند مثال ہے, کیونکہ آپ نے اپنی قوم کو اللہ کی حقیقت سمجھانے کے لیے قدرتی نشانیوں کو اپنے دلائل کا حصہ بنایا. حضرت ابراہیم علیہ السلام کی ذہانت کا ایک اور پہلو آپ کی گفتگو کا انداز تھا. جب آپ نے اپنی قوم کو بتوں کی عبادت سے منع کیا اور انہیں اللہ کی وحدانیت کی طرف بلایا, آپ نے نہ صرف انہیں دلیل سے سمجھایا بلکہ انہیں ان کی عقل کی زبان میں جواب دیا. آپ نے اپنی قوم کو اس بات کی وضاحت کی کہ جو بت خود کو بچا نہیں سکتے وہ خدا کیسے ہو سکتے ہیں. حضرت ابراہیم علیہ السلام نے اللہ کی توحید کو اس طرح بیان کیا کہ لوگوں کی عقل اور فہم دونوں پر اثر پڑا. آپ نے اپنے

0: आप सुन रहे हैं स्टोरीज ऑफ प्रॉफिट्स आरजे महविश के साथ ओनली ऑन एफएम 107।
1: हजरत इब्राहिम अलैहि सलाम की अगर हम जाती जिंदगी की बात करें तो हजरत सारा अलैहि सलाम हजरत इब्राहिम अलैहि सलाम की पहली बीवी और एक इंतहाई अहम शख्सियत थी। हजरत सारा का ताल्लुक एक बहुत ही आला मकाम खानदान से था। आपकी शादी हजरत इब्राहिम अलैहि सलाम से बहुत कम उम्र में हुई। हजरत सारा एक बहुत ही नेक और परहेजगार खातून थी और अल्लाह की रजा के लिए उन्होंने अपनी जिंदगी गुजारी। हजरत सारा का सबसे बड़ा और मशहूर वाक्या ये है कि जब वो और हजरत इब्राहिम अलैहि सलाम एक तवील अरसे तक औलाद की नेमत से महरूम रहे तो हजरत सारा ने अल्लाह पे मुकम्मल भरोसा रखते हुए हजरत इब्राहिम अलैहि सलाम को कहा कि वो अल्लाह के हुक्म से दूसरी शादी यानी दूसरी बीवी अख्तियार करें ताकि उनकी औलाद हो। हजरत सारा अलैहि सलाम का ये फैसला इंतहाई सब्र और अल्लाह की रजा की जस्तजू की अलामत था। हजरत हाजरा अलैहि सलाम हजरत इब्राहिम अलैहि सलाम की दूसरी बीवी थी। हजरत हाजरा अलैहि सलाम का ताल्लुक मिस्र के एक बहुत शरीफ खानदान से था। हजरत हाजरा अलैहि सलाम की जिंदगी का सबसे अहम वाकया वो था जब हजरत इब्राहिम अलैहि सलाम ने अल्लाह के हुक्म पे हजरत हाजरा अलैहि सलाम और उनके बेटे हजरत इस्माइल अलैहि सलाम को मक्के के बयाबा में छोड़ दिया। हजरत हाजरा का ईमान और अल्लाह पे भरोसा बेमिसाल था। हजरत हाजरा अलैहि सलाम ने इस कदर सबर का मुजाहरा किया कि जब उनके पास खाने पीने की चीजें खत्म हो गईं और पानी भी ना बचा तब भी वो अल्लाह की मदद पे भरोसा करती रहीं। ये वाकया सफा और मरवा के दरमियान हजरत हाजरा अलैहि सलाम की दौड़ की शक्ल में मशहूर है जिसे मुसलमान हर साल हज के दौरान याद करते हैं। हजरत सारा और हजरत इब्राहिम अलैहि सलाम की जिंदगी का एक अहम वाकया उस वक्त पेश आया जब हजरत सारा अलैहि सलाम को अल्लाह की तरफ से खुशखबरी दी गई कि वो एक बेटे की माँ बनेंगी। ये खबर हजरत सारा के लिए बहुत खुशी का बाइस बनी क्योंकि वो उम्र भर औलाद की आरजू में उबतला थी और अल्लाह ने उन्हें अपनी रहमत से ये नेमत दी। हजरत इब्राहिम अलैहि सलाम की औलादों में हजरत इसहाक अलैहि सलाम और हजरत इस्माइल अलैहि सलाम की विरासत बहुत ही अहमियत की हामिल है जो ना सिर्फ मुसलमान बल्कि यहूदी और ईसाई मजाहिब के लिए भी बुनियाद फराहम करती है। हजरत इब्राहिम अलैहि सलाम की जिंदगी और उनकी तालीमात इंसानियत के लिए रहनुमाई का एक चिराग है जिनसे नस्ल दर नस्ल फायदा उठाया गया है। आपकी तालीमात और कुर्बानियां आज भी मुसलमानों के अकीदे इबादात और जिंदगी के मुख्तलिफ पहलुओं पर असरअंदाज होती हैं। हजरत इब्राहिम अलैहि सलाम का सबसे बड़ा जो वर्सा है उनका अकीदा तौहीद है। आपने अल्लाह के सिवा किसी को माबूद ना माना और अपनी कौम को यही पैगाम दिया कि अल्लाह वाहिद है और उसका कोई शरीक नहीं। हजरत इब्राहिम अलैहि सलाम की जिंदगी में ये सबक मिलता है कि अल्लाह की रजा के लिए ईमान में साबित कदम रहना जरूरी है। आपने बुतों की इबादत से इनकार किया और अपने वालिद आज़र से भी इस बात पर बात की कि अल्लाह ही इबादत के लायक है। हजरत इब्राहिम अलैहि सलाम की ही तौहीद की तालीमात का असर ना सिर्फ उनकी अपनी कौम में था बल्कि उसके बाद आने वाली नस्लों खुसूसन मुसलमानों यहूदियों और ईसाइयों पर भी पड़ा। हजरत इब्राहिम अलैहि सलाम की तालीमात ने इंसानों को यह सिखाया कि अल्लाह की इबादत के लिए किसी चीज या किसी मखलूक का न्याज नहीं है और सिर्फ अल्लाह की रजा की कोशिश करनी चाहिए। हजरत इब्राहिम अलैहि सलाम की सबसे बड़ी कुर्बानी वो वाकया है जिसमें अल्लाह के हुक्म पे आपने अपने बेटे हजरत इस्माइल अलैहि सलाम को कुर्बानी के लिए पेश किया। अल्लाह की रजा की खातिर ये कुर्बानी पेश करना हजरत इब्राहिम अलैहि सलाम के ईमान की बुलंद तरीन मिसाल है। यह वाकया आज भी मुसलमानों के लिए सबक आमोज है। हजरत इब्राहिम अलैहि सलाम की हिजरत भी एक अहम वर्षा है जब हजरत इब्राहिम अलैहि सलाम को अपनी कौम और अहले खाना की तरफ से सख्त मुखालफत का सामना करना पड़ा तो आपने अल्लाह के हुक्म पर अपनी सरजमीन को छोड़ा और एक नए इलाके में हिजरत की। हजरत इब्राहिम अलैहि सलाम का ये रद्दे अमल इस बात की निशानदेही करता है कि अल्लाह की रजा के लिए इंसान को हर कुर्बानी देने के लिए तैयार रहना चाहिए और अल्लाह की हिदायत पर अमल करने के लिए इंसान को अपनी आरामदेह जिंदगी को छोड़ने में भी कोई उजर नहीं होना चाहिए। हजरत इब्राहिम अलैहि सलाम की हिजरत का ये वाकया एक तारीख सांस वाकया है। جس میں بعد میں آنے والی امتوں کو یہ سکھایا کہ اللہ کی رضا کے لیے انسان کو کبھی بھی اپنے وطن، اپنے مال و دولت اور اپنی راحت کو قربان کرنا پڑے تو اس بات پہ عمل کرے۔ حضرت ابراہیم علیہ السلام کی یہ وراثت ہے جسے امت مسلمہ نے ہمیشہ کے لیے اپنے اندر جذب کیا۔ حضرت ابراہیم علیہ السلام کی دعاؤں کا بھی ایک گہرا اثر ہے جو اس وقت کے لوگوں کے لیے ایک روشن راہ کی مانند ہے۔ آپ نے اللہ سے دعا کی کہ وہ ان کی نسلوں کو ہدایت دے اور انہیں اپنی رضا کی طرف رہنمائی فرمائے۔ حضرت ابراہیم علیہ السلام کی دعاؤں میں سے ایک خاص بات یہ ہے کہ آپ نے نہ صرف اپنے بلکہ اپنی نسلوں کے لیے بھی اللہ سے ہدایت کی دعا کی۔ حضرت ابراہیم علیہ السلام کی زبان سے نکلی یہ دعا اپنی اور اپنی نسلوں کے لیے اللہ کی رضا کی طلب تھی۔ حضرت ابراہیم علیہ السلام کی دعا ہمیں سکھاتی ہے کہ اللہ کی طرف سے ہدایت کی طلب کرنی چاہیے اور اپنی نسلوں کے لیے بھی اللہ کی رضا پر چلنے کی دعا کرنی چاہیے۔ حضرت ابراہیم علیہ السلام کے بعد حضرت اسماعیل علیہ السلام اور حضرت اسحاق علیہ السلام نے بھی اللہ کی توحید کی تعلیمات کو پھیلایا اور اس راہ پر عمل کیا۔ اسی طرح حضرت ابراہیم علیہ السلام کی نسلوں میں نبی محمد صلی اللہ علیہ وسلم بھی شامل ہیں جنہوں نے حضرت ابراہیم علیہ السلام کی تعلیمات کو مکمل کیا اور ان کی دعوت کو دنیا بھر میں پہنچایا۔ حضرت ابراہیم علیہ السلام کی وراثت میں یہ بھی ثابت کیا کہ پیغمبروں کی سچی تعلیمات ایک نسل سے دوسری نسل میں منتقل ہوتی ہیں اور ان کے پیغام کا اثر ہمیشہ جاری رہتا ہے۔ حضرت ابراہیم علیہ السلام مسلمانوں کے لیے ایک بہت بڑے رہنما ہیں۔ آپ کی زندگی کے ہر پہلو میں قربانی، ایمان اور اللہ کی رضا کے لیے استقامت کی داستان چھپی ہوئی ہے۔ حضرت ابراہیم علیہ السلام کی زندگی کے واقعات آج بھی مسلمانوں کے لیے ایک عملی نمونہ ہیں۔ مسلمانوں کے لیے حضرت ابراہیم علیہ السلام کی سب سے اہم وراثت اور ان کی توحید کی تعلیمات قربانی، ہجرت اور اللہ پہ بھروسہ کرنے کا درس ہے۔ آپ نے اپنی زندگی کی ہر آزمائش میں اللہ کی رضا کی کوشش کی اور یہی آپ کی وراثت ہے جسے ہر مسلمان اپنے عمل میں زندہ رکھتا ہے۔ حضرت ابراہیم علیہ السلام کی زندگی ایک اعلیٰ ترین ایمان، توحید، قربانی اور اللہ کے راستے پہ چلنے کی مثال ہے۔ آپ کی زندگی کے ہر پہلو میں اللہ کے حکم پر مکمل بھروسہ، اللہ کی رضا کے لیے قربانیاں اور اس کی ہدایت کے لیے جد و جہد کی گہری علامات نظر آتی ہیں۔ حضرت ابراہیم علیہ السلام نہ صرف مسلمانوں کے لیے بلکہ تمام انسانیت کے لیے ایک روشن مثال ہے۔ آپ کے واقعات آج بھی ہمیں یہ سکھاتے ہیں کہ کس طرح ایک انسان اپنی زندگی کے تمام پہلوؤں میں اللہ کی رضا کے لیے اپنی ذاتی خواہشات کو قربان کر سکتا ہے۔ حضرت ابراہیم علیہ السلام کی زندگی کی تعلیمات ہمیں یہ بھی سکھاتی ہیں کہ اللہ کے راستے پہ چلنا کبھی بھی آسان نہیں ہوتا، لیکن جو شخص اللہ پہ مکمل بھروسہ رکھتا ہے اور اس کی رضا کی جستجو کرتا ہے وہ کبھی ناکام نہیں ہوتا۔ اور یہ بھی سمجھ میں آتا ہے کہ اللہ تعالیٰ نے پوری انسانیت میں سے حضرت ابراہیم علیہ السلام کو ہی خلیل اللہ کا لقب کیوں دیا۔ یہ تھا ہمارا آج کا شو۔ میں امید کرتا